0: خبریں اب اخبارات کے آئینے کے ساتھ ہیں فہیم احمد.
1: شکریہ اسلم. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات کی شہ سرخیاں ایک دوسرے سے مختلف ہیں. اخبار پرتاب نے گجرات کے شہر سورت میں وزیر اعظم نریندر مودی کے ایک عوامی ریلی سے خطاب کو اپنی شہ سرخی بنایا ہے. اس سلسلے میں اخبار کی شہ سرخی ہے، بھارتی معیشت کی بنیاد غیر معمولی طور پر مضبوط ہے اور عالمی سطح پر اقتصادی بحران کے باوجود ملک میں مالی سال 2025-26 کے دوران 7.7% کی زبردست شرح ترقی ریکارڈ کی گئی. اسی اخبار کی ایک اور سرخی ہے، دلی میں 18 نمو پارکوں کی شروعات، اسی سال لگیں گے 15 لاکھ پودے. اخبار انقلاب نے سپریم کورٹ کے چیف جسٹس سوریہ کانت کے اس بیان کو نمایاں کیا ہے کہ انسانیت اور انصاف کے سامنے اے آئی سب سے بڑا چیلنج، مصنوعی ذہانت کے ذمہ داری کے ساتھ استعمال پر زور. اخبارات نے صنعتی حلقے کے اس رد عمل کو اہمیت دی ہے کہ ریزرو بینک آف انڈیا کے ایرانات سرمایہ کاری بڑھانے والے. اس کے علاوہ اخبارات نے میناکشی مدن رائے کی پٹنہ ہائی کورٹ کی نئی چیف جسٹس کے طور پر حلف لینے کی خبر کو بھی صفحہ اول پر جگہ دی ہے.
0: اور آخر میں خاص خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے زور دے کر کہا ہے کہ بھارتی معیشت عالمی اقتصادی بحران کے باوجود غیر معمولی طور پر مضبوط ہے. بھارتی ریزرو بینک نے سرمایہ کو راغب کرنے کے لیے سرکاری تمسکات میں غیر ملکی سرمایہ کار کمپنیوں کے لیے ضابطوں میں نرمی کی ہے. کیمیاوی کھادوں کے متوازن استعمال اور پائیدار زراعت کے لیے 9,42,000 سے زیادہ کسان کھیت بچاؤ ابھیان میں شامل ہوئے ہیں. بھارت نے پاکستان کی طرف سے جموں کشمیر کے بارے میں جھوٹے بیانیے پھیلانے کے مقصد سے اقوام متحدہ کی سلامتی کونسل کی عارضی رکنیت کا غلط استعمال کرنے پر اس کی مذمت کی ہے. بھارت کے محکمہ موسمیات نے کیرلم کے شمالی ضلعوں میں 9 جون تک انتہائی شدید بارش کی پیشگوئی کی ہے اور بھارتی گرینڈ ماسٹر آر پرگیانند نے تاریخ رقم کی ہے، وہ ناروے شطرنج کا خطاب جیتنے والے پہلے بھارتی بن گئے ہیں. اسی کے ساتھ یہ خبرنامہ ختم ہوا.
2: یہ آکاشوانی دلی کا انترپرس چینل ہے. میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز، ڈی آر ایم 810 کلو ہرٹز پر. پرستوت ہے سواستھ پترکا ہماری صحت.
3: آکاشوانی دلی سے پرستوت ہے کارکرم سواستھ پترکا ہماری صحت. स्वास्थ्य पत्रिका हमारी सेहत के सभी श्रोताओं का हार्दिक स्वागत और अभिनंदन. स्वीकार करें अपनी दोस्त शालिनी मित्तल का नमस्कार. श्रोताओं, स्वास्थ्य केवल रोगों से मुक्ति का नाम नहीं है बल्कि शारीरिक, मानसिक और सामाजिक रूप से स्वस्थ रहने की एक अवस्था है. आज के इस विशेष अंक में पर्यावरण संरक्षण, बच्चों के पोषण तथा गर्मी की छुट्टियों में स्वास्थ्य संवर्धन जैसे महत्वपूर्ण विषयों पर हम आपको जानकारी देंगे. स्वस्थ जीवन की कल्पना एक स्वच्छ और सुरक्षित पर्यावरण के बिना नहीं की जा सकती. शुद्ध वायु, स्वच्छ जल, हरियाली और संतुलित प्राकृतिक संसाधन हमारे अच्छे स्वास्थ्य की आधारशिला है. यही संदेश लेकर हर वर्ष 5 जून को विश्व पर्यावरण दिवस मनाया जाता है. आज का बढ़ता प्रदूषण, जलवायु परिवर्तन, प्लास्टिक कचरा और प्राकृतिक संसाधनों का अंधाधुंध दोहन न केवल पर्यावरण बल्कि मानव स्वास्थ्य के लिए भी गंभीर चुनौती बनता जा रहा है. सांस संबंधी रोग, हृदय रोग, गर्मी से जुड़ी स्वास्थ्य समस्याएं और जल जनित बीमारियां कहीं न कहीं पर्यावरणीय असंतुलन से जुड़ी हैं. आइए सुनते हैं विश्व पर्यावरण दिवस पर ये विशेष संदेश.
4: सभी श्रोताओं को मेरा नमस्कार. मैं डॉक्टर अरुण कुमार शर्मा, दिल्ली विश्वविद्यालय के यूनिवर्सिटी कॉलेज ऑफ मेडिकल साइंसेज में कम्युनिटी मेडिसिन विभाग में प्रोफेसर के पद पर कार्यरत हूँ. आज मैं आपके साथ जलवायु परिवर्तन जैसे गंभीर एवं चिंताजनक विषय पर कुछ चर्चा करूँगा. दोस्तों, हर वर्ष 5 जून को संयुक्त राष्ट्र संगठन के तत्वाधान में हम विश्व पर्यावरण दिवस मनाते हैं. पर्यावरण यानी हमारी पृथ्वी पर उपस्थित मनुष्य सहित सभी जीव जंतुओं और एवं पेड़ पौधों के जीवन का आधार. पृथ्वी का पर्यावरण ही इसे हमारे सौरमंडल में उपस्थित अन्य ग्रहों से अलग बनाता है और इसी वजह से यहाँ जीवन संभव हुआ है. लाखों वर्षों से पृथ्वी के पर्यावरण ने जीवन को